0: اردو مجلس کے سامعین کی خدمت میں شاہ نواز ہاشمی کا پرخلوص آداب. علامہ اقبال نے کہا تھا، وجود زن سے ہے تصویر کائنات میں رنگ، اسی کے ساز سے ہے زندگی کا سوز و دروں. تو سامعین کرام، اسی کے مد نظر آج اردو مجلس کی مجلس کو خواتین کی بزم سے ہم نے سجائی ہے اور آپ کے ذوق کے مطابق ہم لے کر حاضر ہیں آپ کا پسندیدہ پروگرام بزم خواتین. سامعین، اس پروگرام کے ذریعے ہم آپ کو خواتین کے افکار و خیالات سے روشناس کراتے ہیں. ہماری زندگی میں جو بھی رنگ ہے، بقول علامہ اقبال کے کہ وجود زن سے ہی ہے، تو ادب و ثقافت کے ساتھ ساتھ عملی دنیا میں ہماری خواتین کیا سوچتی ہیں اور زمانے کو کس نظر سے دیکھتی ہیں، اور ساتھ ہی اپنے احساسات کو کس طرح بیان کرتی ہیں، کس طرح پیش کرتی ہیں، جس سے ہمارا ادب اور سماج اثر انداز ہوتا ہے. تو سامعین، اسی کے مد نظر آج ہم نے ایک مذاکرے کا اہتمام کیا ہے جس کا موضوع ہے خواتین کی قیادت اور معاشی خدمات، نئے بھارت کی پہچان. اس مذاکرے کی شرکاء ہیں ڈاکٹر سید مبین زہرا، ڈاکٹر وسیم راشد، محترمہ کلثوم مہوش اور نظامت کے فرائض انجام دے رہی ہیں صبا پاشا. تو لیجیے سامعین، سماعت کیجیے.
1: آداب دوستو، میں ہوں صبا پاشا، بزم خواتین میں آپ کا خیر مقدم ہے. آج ہمارے ساتھ ہیں ڈاکٹر سید مبین زہرا صاحبہ، جو کہ ایک ایسوسیٹ پروفیسر ہیں دلی یونیورسٹی میں. ہمارے ساتھ ہیں ڈاکٹر وسیم راشد صاحبہ، جو ایک جرنلسٹ، ٹیچر اور ساتھ میں ایک بہت ہی قابل شاعرہ بھی ہیں. ہمارے ساتھ ہیں کلثوم مہوش صاحبہ، جو کہ ایک لنگوسٹ ہیں اور ساتھ میں ہی NSUT میں ایک اسسٹنٹ پروفیسر ہیں. آج کا ہمارا ٹاپک ہے خواتین قیادت اور معاشی خود مختاری، نئے بھارت کی پہچان. ڈاکٹر مبین زہرا صاحبہ،
2: جی جی،
1: کیا آپ کے نزدیک معاشی خود مختاری صرف ارننگ تک محدود ہے یا ڈیسیزن میکنگ اور آنرشپ بھی اتنی ہی اہمیت رکھتی ہے؟
2: دیکھیے صبا، آپ نے بڑا ایک ایسا سوال کیا ہے جس کے لیے ہمیں ایک دم اوپر اوپر سے اس کا جواب نہیں مل سکتا. ہمیں اس کے لیے، کیونکہ میں تاریخ نہ ہوں، تو میں اس موضوع کو تاریخ کے پس منظر میں آپ سے بات کرنا چاہوں گی. اس پہ ہم نے دیکھا ہے کہ جب اگر ہم پری ہسٹری ایج میں جاتے ہیں، جب ہم کیوز میں رہتے تھے، ہے نا، میں اب ایک ہسٹری کے حساب سے آپ کو سمجھاؤں گی اس بات کو. تو ہم نے یہ دیکھا ہے کہ عورتیں جو تھیں وہ گھر میں رہتی تھیں، مرد جو تھے وہ شکار کرتے تھے. ہنٹرز اور گیدررز والا جو ایک کانسیپٹ تھا، تو وہ کانسیپٹ کہیں نہ کہیں ہمارے ذہن میں بسا ہوا ہے. عورتوں نے کامیابی حاصل کر لی. اور میں آپ کو یہاں تھوڑا سا یہ بتانا چاہوں گی صبا، کہ اگر ہم بات کرتے ہیں ویسٹرن ورلڈ کی اور ہم اپنے برصغیر کی بات کرتے ہیں، ہم اگر ایشین کانٹیننٹ کی بات کرتے ہیں، تو پہلی عورت پریسیڈنٹ جو ہوئی وہ سری لنکا میں ہوئی. جب ویسٹ میں لوگ، عورتیں اپنی ووٹنگ رائٹس کے لیے لڑ رہی تھی، وہاں ہمیں آلریڈی ووٹنگ رائٹس ملا تھا، اور ہمارے یہاں آلریڈی ویمن لیڈرس تھیں، اندرا گاندھی ہو چکی ہیں. آج ہماری جو بھارت کی جو فرسٹ سٹیزن ہے وہ ایک مہیلا ہے، سر جو ہے وہ مہیلا ہے. تو سوال یہ اسٹیٹسٹیکل سوال بھی ہے، یہ اس کے ساتھ ساتھ یہ ایک سوشل پرسپیکٹو والا سوال ہے. کیوں ہم دیکھتے ہیں کہ عورت اگر کام کر رہی ہے، اگر فائنینشلی انڈیپینڈنٹ ہے، تو اس کا سارا کانسنٹریشن وہ انڈیپینڈنس کو لے کر اپنی فیملی پہ رہتا ہے کہ بھائی میں اپنے بچوں کو اچھی شکشا دوں، میری فیملی اور آگے پروگریس کرے. اس کو اپنے آپ کو لے کر اس خود مختاری میں وہ خود اپنے کو نہیں پلیس کر سکتی ہے. تو کہیں نہ کہیں ہمارے سسٹم میں، ہمارے جو ایک سوشیولوجیکل پرسپیکٹو جو بنایا گیا ہے، جو معاشرے میں جو ایک سسٹم بنایا گیا ہے عورتوں کو لے کر، وہ یہی بنایا گیا کہ بھائی عورت اگر کچھ کرے تو اس کا فائدہ اس کو نہیں ہونا چاہیے، باقی سب کو ہونا چاہیے. اور میں اور آگے جاؤں گی، جو مجھے بہت ٹربل سم لگتا ہے کہ اس کو سیلیبریٹ کیا جاتا ہے، اس کی سیکریفائس کو سیلیبریٹ کیا جاتا ہے، اس کے جو پرابلمز ہیں اس کو سیلیبریٹ کیا جاتا ہے. دیکھیے وہ جو ایک، کیونکہ میں اس پہ بہت سوال اٹھاتی ہوں اس کانسیپٹ پہ اپنی ریسرچ میں، اپنے لیکچرز میں، کہ عورت اگر کوئی سیکریفائس کرتی ہے تو اس کو سیلیبریٹ کیا جاتا ہے، اس کو مانا جاتا ہے کہ اس نے بہت بڑا کام. آئی ایم اسٹل वेटिंग टू लिसन, मैं अभी भी मैं वेट कर रही हूँ कि कोई मर्द के बारे में ऐसी कहानी मैं सुनूं, कोई कोई मर्द के बीवी की का इंतकाल होते ही दूसरी शादी मर्द कर लेता है, किस लिए करता है, बच्चों को पालने के लिए करता है ना, ये कॉन्सेप्ट होता है। तो ये एक बहुत आसान सा मुद्दा नहीं है कि सिर्फ खुद मुख्तारी, फाइनेंशियल इंडिपेंडेंस, इसके पीछे एक बहुत खतरनाक डिजाइन है जहां औरतों को पीछे रखने के लिए एक ऐसी समाज में डिजाइन बनाई गई है। ये सब बोलने के बाद मैं ये भी कहूंगी कि अब हम बहुत स्मार्ट हो गए हैं, औरतें स्मार्ट हो चुकी हैं, उनको अपने राइट्स के बारे में पता है। और सबसे बड़ी बात, मैं अगर अपने भारत के उसमें परिवेश में या उसके आईने में कहूंगी तो मेरा ये मानना है कि हमारे यहाँ ऐसे लॉज हैं और हमारे यहाँ ऐसा चेंज आ रहा है कि कहीं ना कहीं औरतें, औरतों की जो रोल है, औरतों का जो कंट्रीब्यूशन है, वो रिकग्नाइज भी हो रहा है। और वो सिर्फ सोसाइटी नहीं, पॉलिटिकल रिकग्निशन बहुत ज़रूरी है। और सबसे बड़ी बात, मैं हमेशा जो बात रखती हूँ, कॉन्स्टिट्यूशनल एम्पावरमेंट की, जो हम बात कहते हैं, डॉक्टर वसीम साहिबा मेरी इस बात से ज़रूर यकीन रखेंगी कि, एंड महवश यू टू ऑल्सो, यू आर अ यंग पर्सन, कि ये जो कॉन्स्टिट्यूशनल एम्पावरमेंट है, अगर हमें वो मिल जाए, लीगल एम्पावरमेंट अगर हमें मिल जाए, तो हमें इधर उधर तो देखना ही नहीं है ना, तो ये बहुत ज़रूरी है।
1: जी, मेरा अगला सवाल आपसे रहेगा डॉक्टर वसीम राशिद साहिबा। मेरा सवाल ये है कि आज भी हम देखते हैं कि पढ़ी लिखी खातीन जो हैं प्रोफेशनल काम करती हैं, उसको वो छोड़ देती हैं। आपको क्या लगता है कि हम लोगों को किस तरह से, पढ़ी लिखी औरतों को किस तरह से अपनी ज़िंदगी गुजारनी चाहिए, और ये क्या हमारे साथ जो हो रहा है सही है या नहीं?
3: देखिए, ऐसा है कि डॉक्टर मुबीन ज़हरा ने जिस तरीके से बातें कही हैं वो भी बहुत इम्पॉर्टेंट हैं, और कॉन्स्टिट्यूशनल वे में अगर हमको एम्पावरमेंट मिल जाती है तो फिर इसके बाद ये सवाल ही बेमानी हो जाता है। लेकिन मैं अक्सर एक शेर पढ़ती हूँ, जब भी ख़वातीन की बात आती है तो मैं कहती हूँ, ये फूल हमें कोई विरासत में मिले हैं, ये फूल मुझे कोई विरासत में मिले हैं, तुमने मेरा कांटो भरा बिस्तर नहीं देखा। ये किसी भी मकाम पर, किसी भी क़यादत में, किसी भी ऊँचाई पर पहुँचने के लिए आपको एक कांटो भरे रास्ते से गुजरना पड़ता है। हम वेमेन एम्पावरमेंट की बात करते हैं, आप हिंदुस्तान की ही क्यों बात करें, आप पूरी दुनिया में देखिए, अभी भी खवातीन का कयादत है, लेकिन वो बात नहीं है, मतलब हमें कुछ भी मिल जाता है तो हमें लगता है कि अरे हमारे मर्दों ने ऐसा बहुत कुछ मिल गया। तो इसके लिए सबसे इम्पोर्टेंट बात यह है, अब तो हमारी गांव देहात की जो खवातीन हैं वो भी अपने तरीके से आगे बढ़ रही हैं। कयादत का मतलब खाली आप घर की कयादत ही ना रखिए, बहुत दूसरी जगह पर भी, ऑफिस में भी, आप मीडिया को ले लीजिए, आहिस्ता आहिस्ता आप देखती हैं, मीडिया में आपने देखा होगा कि ज्यादातर अच्छी एंकर्स पूरी, मतलब मशहूर हैं, ज्यादातर फीमेल्स हैं। इसमें सबसे अहम चीज है एजुकेशन, क्योंकि आप कहते हैं ना कि एक औरत को तालीम याफ्ता बनाना, एक नस्ल को तालीम याफ्ता बनाना, तो एक नस्ल को तालीम याफ्ता बनाने के लिए औरत को ही अपनी आगे आना पड़ता है। अगर कोई ये कहता है कि एजुकेशन ने, तालीम ने मर्दों का मिजाज, जहन बदल दिया है, मैं उस बात को नहीं मानती। लेकिन फिर भी बहुत तब्दीली आई है, बहुत तब्दीली आई है। एक तालीम याफ्ता औरत अगर किसी लीडरशिप में आती है तो उसको कई फायदे होते हैं। जाहिर है फिनेंशियली वो स्ट्रांग होती है। और फिनेंशियली स्ट्रांग होना आप समझ लीजिए बिल्कुल ऐसा है कि जैसे एक बिल्कुल पेड़ अकेला खड़ा है, तने तन्हा, लेकिन वो चारों तरफ फल दे रहा है।
1: बहुत
3: आप ये समझ लीजिए। तो मेरा कहना यही है कि एक अच्छी कयादत,